0: और सामिन, अब ब्रेक के बाद एक बार फिर आप सभी सुनने वालों को रंगे महफिल में दिल की अथाह गहराइयों से खुश आमदीद, वेलकम जी आयानु। और सामिन, अगर अभी अभी आपने हमारा ये रेडियो स्टेशन सुनना शुरू किया तो आपको बताते चलें कि आप सुन रहे हैं ब्रेडफोर्ड एशियन रेडियो से प्रोग्राम रंगे महफिल अपने मेज़बान सैयद हसन के संग। और इस वक्त की हमारी ये नशात 3 रेडियो स्टेशन से बराह रास्त बयाक वक्त पेश की जा रही है, ब्रेडफोर्ड एशियन रेडियो से, लिंक एफएम शेफील्ड से और सीवी एफएम मिड्सबरा से। आप चाहे ब्रेडफोर्ड में हों, चाहे शेफील्ड रादरम में हों, चाहे मिड्सबरा या न्यूकासल में हों, आप सभी सुनने वालों को आज की इस बज़्म में दिल की गहराइयों से खुश आमदेद जी आयनु। और साथियों, आप जानते हैं कि ये वक्त होता है जब हम आपकी आवाज़ें सुनते हैं, आपसे बातें करते हैं, आपकी बातें लोगों तक पहुंचाते हैं। स्टूडियो नंबर आप मिलाते हैं 01274306677 और आज के अपने पहले कॉलर को खुश आमदेद कहते हैं। जी अस्सलाम वालेकुम।
1: जी वालेकुम अस्सलाम व रहमतुल्लाह व बरकातहू।
0: जनाब शकील साहब, खुश आमदेद रंगे महफिल में।
1: शुक्रिया बहुत बहुत। कैसे हैं
0: साहब? अल्लाह पाक का बड़ा एहसान है, लाख लाख शुक्र है, करम है।
1: तमाम सुनने वालों को मेरे तरफ से अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम, सुनने वालों की जानिब से आपको
1: सलाम। मीर साहब सुन रहे हैं, अली भाई हैं, चौधरी रुखसार साहब हैं
0: जी,
1: नवीद भाई हैं, चौधरी फरियाद है, चौधरी मुजफ्फर साहब, महबूब अलाई हैं, तारिक हुसैन है,
0: वालेकुम अस्सलाम सभी की जानब से। और आपको भी सभी की जानब से सलाम पहुंचे।
1: तो ये एक नुशाद,
0: बड़ा अरसा हुआ आपने खालिद सलीम मीर साहब हमारे इस वक्त के कहीं बराबर नहीं आए, आते रहते हैं,
1: बस
0: आपकी गप होती रहती है। नहीं
1: वो तो कभी कभी करते हैं फोन, लेकिन वो मेरा ख्याल है वो सुन नहीं सकते।
0: हाँ, यस जी जी, बिल्कुल। हमारा कुछ ऐसा तजुर्बा रहा है कि हम दाद दे रहे होते थे और उन्हें समझ नहीं आ रही होती थी। जी जी, ऐसे
1: तो ये नौशाद अली की छोटी सी गजल है।
0: जी जी, इनायत कीजिए।
1: एक बेकरार दिल से मुलाकात कीजिए,
0: एक बेकरार दिल से मुलाकात कीजिए,
1: जब मिल गए हैं अब तो कुछ बात कीजिए।
0: क्या कहने, बहुत अच्छे बहुत अच्छे।
1: पहले पहल हुआ है मेरी जिंदगी में दिन,
0: पहले पहल हुआ है मेरी जिंदगी में दिन,
1: जुल्फों में हूँ छुपा के ना फिर रात कीजिए।
0: क्या कहने क्या कहने, खूबसूरत है, फिर से पढ़िएगा। वाह वाह।
1: पहले पहल हुआ है मेरी जिंदगी में दिन, जुल्फों में हूँ छुपा के ना फिर रात कीजिए।
0: मुझे भी इससे एक शेर याद आया कि उसने रुख पे जुल्फों को इस तरह बखेरा है, उसने रुख पे जुल्फों को इस तरह बखेरा है, एक तरफ उजाला है एक तरफ अंधेरा है। और फखर न कर शुआओं पे इतना ऐ खुर्शीद, फखर न कर शुआओं पे इतना ऐ खुर्शीद, किसी की जुल्फ से कह दूं तो शाम हो जाए।
1: माशाल्लाह
0: जी जी।
1: नजरों से गुफ्तगू की हदें खत्म हो चुकी,
0: नजरों से गुफ्तगू की हदें खत्म हो चुकी,
1: जो दिल में है जुबान से वही बात कीजिए।
0: बहुत खूब बहुत खूब, लाजवाब है लाजवाब है बाबा।
1: कल इंतकाम लेना मेरा प्यार आपसे,
0: कल इंतकाम लेना मेरा प्यार आपसे,
1: इतना सितम ना आज मेरे साथ कीजिए।
0: क्या कहने क्या कहने, ये भी अच्छा है, हस्बे हाल है किसी और हवाले से, बड़ा प्यारा है, फिर से पढ़िएगा।
1: कल इंतकाम लेना मेरा प्यार आपसे, इतना सितम ना आज मेरे साथ
0: मेरे साथ कीजिए। बहुत खूब।
1: बस एक खामोशी है हर एक बात का जवाब,
0: बस एक खामोशी है हर एक बात का जवाब,
1: कितने ही जिंदगी से सवाल कीजिए,
0: कितने ही जिंदगी से सवालात कीजिए। बहुत खूब बहुत खूब।
1: नजरें मिला मिला के नजर फेर फेर के,
0: नजरें मिला मिला के नजर फेर फेर के,
1: मजरू और दिल के न हालात कीजिए,
0: मजरू और न दिल के हालात कीजिए। बहुत खूब बहुत।
1: आखिरी शेर सुनते हैं। दिल के सिवा किसी को नहीं जिनकी कुछ खबर,
0: दिल के सिवा नहीं किसी की जिनको खबर,
1: दिल के सिवा किसी को नहीं जिनकी कुछ खबर,
0: कुछ खबर,
1: दुनिया से क्या बयां वो हकायात कीजिए,
0: वो हकायात कीजिए। बहुत खूब
1: शुक्रिया।
0: बहुत खूबसूरत, छोटी जमीन में छोटी बहर में खूबसूरत कलाम था नौशाद।
1: सदफ लखनवी इनका नाम है,
0: جی جی
1: وہ کہتے ہیں یہ عقیدہ ہے میرا غیب سے ساماں ہوگا,
2: یہ عقیدہ ہے میرا غیب سے ساماں ہوگا,
1: درد کی ٹھیس لگی درد ہی درماں ہوگا.
2: خوب ہے, واہ واہ.
1: آسماں بدلے زمیں بدلے زمانہ بدلے,
2: واہ واہ.
1: آسماں بدلے زمیں بدلے زمانہ بدلے, بدلے عشق آسان نہ تھا اور نہ آسان ہوگا.
2: بہت خوب, نہ دل بدلا نہ دل کی آرزو بدلی نہ وہ بدلے, میں کیسے اعتبار انقلاب آسماں کر لوں.
1: روشنی تیری جھلکتی ہی رہے گی اے دوست,
2: روشنی تیری جھلکتی ہی رہے گی اے دوست,
1: کبھی آنکھوں میں کبھی دل میں چراغاں ہوگا,
2: چراغاں ہوگا. بہت ہوگا,
1: دیکھ تو لوں میں تصور میں تجھے بھی لیکن,
2: آہا کیا کہنے,
1: دیکھ تو لوں میں تصور میں تجھے بھی لیکن اور حیران یہ آئینہ حیران ہوگا,
2: آہا کیا کہنے, واہ واہ.
1: آنسوؤں سے نہ سہی دل کی تجلی سے سہی,
2: آنسوؤں سے نہ سہی دل کی تجلی سے سہی,
1: تیرا جلوہ تو بہر تو نمایاں ہوگا.
2: بہت خوب, بہت خوب.
1: ہم سے پوچھو تو بتائیں حقیقت کیا ہے,
2: ہم سے پوچھو تو بتائیں کہ حقیقت کیا ہے,
1: خاک تھا خاک ہے اور خاک ہی انسان ہوگا.
2: بہت خوب, بہت خوب, بڑا اس کے حقیقی کا شعر ہے.
1: ہم سے پوچھو تو بتائیں حقیقت کیا ہے,
2: ہاں ہاں,
1: خاک تھا خاک ہے اور خاک ہی انسان ہوگا.
2: کہتے نا کہ تم خاک سے بنے ہو کبھی یہ نہ بھولنا, تم خاک سے بنے ہو کبھی یہ نہ بھولنا, اے مشت خاک تجھ کو بلندی اگر ملے.
1: سیکھ لو زلف پریشان کی پریشانی سے,
2: واہ واہ.
1: سیکھ لو زلف پریشان کی پریشانی سے, جو پریشان کرے گا وہ پریشان ہوگا,
2: جو پریشان کرے گا وہ پریشان ہوگا. بہت خوب.
1: بات دل کی رہی دل کی نہ ہونے پائی,
2: واہ واہ.
1: بات دل کی رہی دل کی نہ ہونے پائی, ہم نے سوچا تھا کہ ہر گھر میں چراغاں
2: چراغاں ہوگا. کیا کہنے, پھر سے یہ شعر پڑھیے گا, واہ واہ.
1: بات دل کی رہی دل کی نہ ہونے پائی,
2: واہ واہ.
1: ہم نے سوچا تھا کہ ہر گھر میں چراغاں ہوگا.
2: یہ داغ داغ اجالا یہ شب گزیدہ سار, یہ داغ داغ اجالا یہ شب گزیدہ سار, وہ انتظار تھا جس کا یہ وہ سار تو نہیں.
1: آخری شعر کرتے ہیں صدف لکھمی, دل میں جو کچھ ہے صدف ٹپکے گا آنسو بن کر,
2: واہ واہ.
1: دل میں جو کچھ ہے صدف ٹپکے گا آنسو بن کر, راز کی بات نہ کر راز نمایاں ہوگا.
2: بہت خوب, بہت خوب,
1: شکریہ. تو بہت بہت شکریہ تھا,
2: بہت بہت شکریہ. اپنا بہت سا خیال رکھیے گا شکیل صاحب, اللہ پاک آپ کو صحت و سلامتی دے. آتے ہیں محفل میں چار چاند لگاتے ہیں, آپ بے حد شکریہ, سلامت رہیں, اللہ حافظ. اور سامی نبی ٹیلی فون لائن پہ ہے. آج کے اس پروگرام کے پہلے کالر جناب شکیل صاحب تھے ہمارے ساتھ ٹیلی فون لائن پہ. بتائیے گا اس وقت آپ ہمیں کہاں پہ سن رہے ہوں, اور اگر آپ کے پاس بھی کوئی ایک آدھ شعر ہے تو ضرور تشریف لائیے گا. بے شک ایک آدھ شعر ہو, بے شک غزل ہو, بے شک اردو کے اشعار ہوں, بے شک پٹواری کے, میرپوری کے, پنجابی کے, گرمکھی کے, بنگالی کے, پشتو کے, آپ تشریف لا سکتے ہیں, آپ سنا سکتے ہیں. ہمیں بھی ماشاء اللہ خاصی زبانیں آتی ہیں, ایسا مسئلہ نہیں ہے. ہر گنچا کے گل گاشت دیگر گنچا نہ گردد قربان سے, ہر گنچا کے گل گاشت دیگر گنچا نہ گردد قربان سے رخ یار گہے گنچا گہے گل. اور مدت ہوئی حضرت گوجی کا شعر ہے, مدت ہوئی حضرت تھن نہ تکیو تھارو, مدت گزری حضرت تھن نہ تکیو تھارو, مدت بعد بوتھو دسیو کیا قصور ہمارو.

0: जी हाँ, अनोखा लाडला खेलन को मांगे चांद, और ये पसंद थी एक अनोखे लाडले की जिसकी उम्र है तकरीबन 9 साल। और वो यूं करता है कि अपने अब्बू के कंप्यूटर पे जाके वहाँ से सभी फोल्डर्स चेक करता है और फिर जाके टीना सानी की फरमाइश करता है कि ये गज़ल मेरे लिए रेडियो पे लगाइएगा, अनोखा लाडला। बात तो सच है कि है तो लाडला ही, और है भी अनोखा और सबसे प्यारा भी है। तो एक प्यारे अनोखे लाडले सोहराब हैदर के लिए हमने ये कलाम पेश किया था। उम्मीद करता हूँ कि मोहतरम किबला इस वक्त सुन रहे होंगे। और सामिन, इसी के साथ ही हम आज के इस प्रोग्राम के दूसरे हिस्से में दाखिल हो चुके हैं। और अगर अभी अभी आपने हमारा ये रेडियो स्टेशन सुनना शुरू किया तो आपको बताते चलें कि आप इस वक्त सुन रहे हैं आपका अपना ब्रेडफोर्ड एशियन रेडियो 1430 AM पर। 1430 AM के साथ साथ ये नशात आप ऑनलाइन भी सुनते हैं www.bradfordasianradio.co.uk, bradfordasianradio.co.uk हमारी वेबसाइट। और वेब के साथ साथ ये नशात आप डेब पे भी सुनते हैं जी, एंड डेब प्लस पे आप हमें BFD एशियन रेडियो के नाम से सर्च कर सकते हैं, और फिर लोकली आप हमें डिजिटल साउंड में सुन सकते हैं। और अगर आप स्मार्टफोन इस्तेमाल करते हो तो आप हमारा स्मार्ट ऐप भी डाउनलोड कर सकते हैं, चाहे आप आईफोन इस्तेमाल करते हो चाहे आप एंड्रॉयड। सर्च कीजिएगा BFD एशियन ब्रेडफोर्ड एशियन रेडियो, और फिर आप हमारा ऐप बिल्कुल मुफ्त में डाउनलोड कर सकते हैं, और ज़्यादा मेमोरी स्पेस भी आपकी ज़ाया नहीं होगी, और फिर जब चाहेंगे हमें सुन पाएंगे। और यही नशात इस वक्त आप सुन रहे हैं लिंक FM शेफील्ड से 96.7 FM के ज़रिए। और अब आप सभी सुनने वालों को एक बार फिर खुश आमदेद कहते हैं लाइव कॉल्स के इस दौरानिए में। आइएगा, आशार सुनाइएगा, स्टूडियो का नंबर मिलाइएगा 01274306677। और अब नंबर मिला लिया है जनाब शकील साहब आपने, बेहद शुक्रिया आपका। अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातुहू।
0: जनाब शकील साहब आप खैरियत से हैं? ठीक है,
1: अल्लाह की मेहरबानी, आपकी दुआएं सब ठीक है।
0: अल्लाह का लाख लाख शुक्र है, अल्लाह का एहसान है, सब
1: खैर है। तो तमाम सुनने वालों को मैं अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम, सुनने वालों की जानिब से आप
1: अगर खालिस लिए सब सुन रहे हैं तो अली भाई हैं, चौधरी रुखसार साहब हैं, चौधरी मुजफ्फर साहब, महबूब इलाही हैं, उस्मान भाई हैं, और तारिक जुल्फी साहब, सबको मैं अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम, सभी की जानिब से आपको भी सलाम पहुंचे।
1: तो एक गजल है नफस अंबाल भी इनका नाम है।
0: जी जी, इनायत कीजिए।
1: मेरे पे हैं मुस्कुरा के अगर छे तमाम लोग,
0: वाह
1: मिलते हैं मुस्कुरा के अगर छे तमाम
0: लोग,
1: मर मर के जी रहे हैं मगर सुबह शाम लोग।
0: क्या कहने क्या कहने, खूबसूरत है, फिर से पढ़िएगा। वाह वाह,
1: मिलते हैं मुस्कुरा के अगर छे तमाम लोग,
0: वाह वाह,
1: मर मर के जी रहे हैं मगर सुबह शाम लोग।
0: वाह वाह,
1: ये भूख ये हवस ये तनज्जुल ये वैसते हैं।
0: वाह वाह,
1: ये भूख ये हवस ये तनज्जुल ये वास्ते तामीर कर रहे हैं ये कैसा निजाम लोग।
0: बहुत खूब बहुत खूब, क्या कहने, वाह वाह
1: शुक्रिया। बर्बादियों ने मुझको बहुत सुर्ख रू किया,
0: आहा,
1: करने लगे हैं अब तो मेरा एक राम लोग।
0: बहुत खूब बहुत खूब, क्या कहने,
1: शुक्रिया। इनकार कर रहा हूँ तो कीमत बुलंद है,
0: इनकार कर रहा हूँ तो कीमत बुलंद है, वाह वाह,
1: बिकने पे आ गया तो गिरा देंगे दाम लोग।
0: क्या कहने क्या कहने, वाह वाह, जब तक बिके न थे तो कोई पूछता न था, तुमने खरीद कर मुझे अनमोल कर दिया।
1: माशाल्लाह, कहते हैं इस ऐब में अना की हिफाजत के वास्ते,
0: वाह वाह,
1: इस ऐब में अना की हिफाजत के वास्ते फिरते हैं लेके हाथ में खाली नया लोग।
0: बहुत खूब बहुत खूब,
1: बैठे हैं बैठे हैं खुद ही पांव में जंजीर डालकर, हैरान हूँ बिजली के कितने गुलाम लोग।
0: क्या कहने क्या कहने, फिर से पढ़िएगा। वाह वाह,
1: बैठे हैं खुद ही पांव में जंजीर डालकर, हैरान हूँ बिजली के कितने गुलाम लोग।
0: गुलाम लोग, वाह वाह वाह वाह,
1: वाह شیخ مت ہیں, کس کس کا اعتبار کرے شہر میں نفس, کس کس کا اعتبار کرے شہر میں نفس, چہرہ بدل بدل کے ملے ہیں تمام لوگ.
0: تمام لوگ کیا کہنے, خوبصورت ہے, واہ واہ واہ واہ.
1: تو ایک غزل ہے مخمور سعید الدین کا نام ہے,
0: جی جی عنایت کیجیے.
1: وہ کہتے ہیں شہر اجڑے ہوئے خوابوں کے بسائے کیا کیا, شہر اجڑے ہوئے خوابوں کے بسائے کیا کیا, نیند میں ہم پر بام سجائے کیا کیا.
0: بہت خوب بہت خوب,
1: شکریہ. ہر قدم پر کسی منزل کا گزرتا تھا گمان,
0: ہر قدم پہ کسی منزل کا گزرتا تھا گمان,
1: راہ چلتے ہوئے منظر نظر آئے کیا کیا.
0: بہت خوب بہت خوب,
1: ہم کہ پھر تیری حقیقت پہ نظر کر نہ سکے, ہم کہ پھر تیری حقیقت پہ نظر کر نہ سکے, زندگی تو نے ہمیں خواب دکھائے کیا کیا.
0: کیا کہنے کیا کہنے, بہت خوب بہت خوب.
1: موسم گل میں تیرا ہم سے جدا ہو جانا,
0: موسم گل میں تیرا ہم سے جدا ہو جانا,
1: یاد آئے تو ہمیں خون رلائے کیا کیا.
0: بہت خوب بہت خوب, کیا کہنے.
1: کھو سے جاتے ہیں کہیں اس کا خیال آتے ہی, ہم اس کو بھول کے بھی بھول نہ پائے کیا کیا.
0: بہت اچھے بہت اچھے.
1: مندمل ہو گئے سب پرانے زخم تو مگر, مندمل ہو گئے سب پرانے زخم تو مگر, دل کی ایک تازہ کشک ہم کو ستائے کیا
0: کیا. کیا بہت خوب
1: شکریہ. کیا مسافت ہے کہ حیران کیے دیتی ہے, کیا مسافت ہے کہ
0: حیران کیے دیتی ہے,
1: ہر گزرتا ہوا پل سامنے لائے کیا
0: کیا. کیا
1: شکریہ. آنسو نے تیری تصویر بھی دھندلی کر دی,
0: آنسو نے تیری تصویر بھی دھندلی کر دی,
1: نقش پانی پہ مگر ہم نے
0: بنائے کیا کیا. پھر سے پڑھیے گا, واہ واہ واہ واہ.
1: آنسو نے تیری تصویر بھی دھندلی کر دی, نقش پانی پہ مگر ہم نے
0: بنائے کیا کیا. بہت خوب بہت خوب.
1: لکھنے بیٹھے جو کبھی عمر گزشتہ کا حساب,
0: لکھنے بیٹھے جو کبھی عمر گزشتہ کا حساب,
1: ایک ایک لمحہ ہمیں یاد دلائے کیا کیا.
0: بہت اچھے بہت اچھے, واہ واہ.
1: لکھنے بیٹھے جو کبھی عمر گزشتہ کا حساب, ایک ایک لمحہ ہمیں یاد دلائے
0: کیا کیا.
1: تو مخمور سعید جی آپ کی شعر کہتے ہیں, کیا کہیں وہ, کیا کہیں وہ بھی ہمیں راس نہ آئی مخمور,
0: کیا کہیں وہ بھی ہمیں راس نہ آئی مخمور,
1: ایک خوشی جس کے لیے رنج اٹھائے کیا کیا.
0: کیا کہنے کیا کہنے, خوشی سے دل نے سہی بے وفائیاں کیا کیا, ذرا سے لطف سے آنکھیں بھرائیاں کیا کیا. نہ اب رقیب نہ ناسے نہ غم گسار کوئی, تم آشنا تھے تو تھیں آشنائیاں کیا کیا. مجھے فیض کی وہ ساری غزل یاد آ گئی اس سے.
1: جی جی
0: بہت بہت شکریہ, اپنا بہت سا خیال رکھیے گا, اور انشاءاللہ اگلے پروگرام میں آپ سے رہتی ہے ملاقات. اللہ حافظ اللہ حافظ. اور رجیہ سامین ابھی ٹیلی فون لائن پہ ہمارے ساتھ تھے جناب شکیل صاحب, ان کے لیے ہماری جانب سے بہت سی تعریف. رجیہ صاحب جب بھی تشریف لاتے ہیں خوبصورت اشعار سناتے ہیں اور اس محفل کو چار چاند لگاتے ہیں, اور اگر آپ بھی زحمت گوارا کرنا چاہیں تو کال کر سکتے ہیں.